के हजुरआव चाहिँ दाल बिदाल पान्दा खाना त थुप्रो च्यापङ लोक चाहिँ खानालाई क्या अङ्कै ताबु पाइथाको त्यताङसार च्यापङ खानालाई नै अब नि यहाँको लोकेन चाहिँ च्याङलाई नै नरोक जत्रो साइमानो नरोक्ने हामजाकमा चिनी खातुङमा पान्दा हाया दा अङ्कै नरोक्ने हामजाकमा चिनी खातुङमा पान्दा अङ्कै त नरोक्ने खाना तङजाकमा नि र च्यापङ लोक नरोक्नै मान भए नै अब नि बागै नरोक जत्रो तयार तङदे कक दुखलाइनानी बागै हिङ्कै फाइदे हजुरआव अरू च्यापङ खानालाई चाहिँ चिनी तिनी नि दाल बिदाल पान्दा नपारिलाई चाहिँ च्याङलाइनानी बखाक थानाइ दङ नरोक्ने हामजाकमा चिनी खातुङमा पान्दा अङ्कै खनाइ तङदे 101.6 मेगाहर्ज एफएम उज्जैनतनी हजुरआव दाल बिदाल पान्दा पाइथाग्रो च्यापङ अरू च्यापङ खानालाई नचाहिँ तिनी नि दाल बिदाल